Obra que não foi, porque

Gracias.

delle politiche, chiamare tutto ciò che può mettere.

Thank you.

0: वित्तीय संस्थाबाट कर्जा लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणको कारणी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा लगाउने फोन नम्बर 18105440 र अनलाइन गुनासो पोर्टलको इमेल gunaso@canrb.nb मा गुनासो पठाउन सक्नुहुन्छ।

I'm not going to be able to do that.

带嚟下一个节目红动漫。

तथा इजाजत पत्र प्राप्त भएको भए समस्त मन्त्री कागजात अनिवार्य संलग्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ। भर्ती प्रहरी च्यानमाले उद्योग मुद्दामा पठाएका प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्दा नगरपालिका 5 निवासी 18 वर्षीय नवराजी शिर हुनुभएको छ। जिल्ला प्रहरीकाले प्रत्यागत प्रहरी प्रकाश सिंह कार्की अनुसार जिल्ला अदालत बर्गेले 2081 माघ 28 गतेको फैसला अनुसार जीसीलाई 5 महिना 13 दिन कैद पीड़ित राहत कोषमा 200 रुपियाँ र 5,000 रुपियाँ जरिवाना सजाय तोकेको थियो। प्रहरीका जीसीलाई आफ्नो घरमा लुकी छिपी बसेको अवस्थामा प्रहरी पक्राउ गरेको हो। पक्राउ पछि उहाँलाई आवश्यक कार्यवाहीका लागि जिल्ला अदालत बर्दियामा पेश गरिएको प्रहरीले जनाएको छ। भर्तियाका 4 स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन भएका छैनन्। राजापुर मधुपन तथा बलिया नगरपालिका र बलिया तालुका पालिकाले स्वास्थ्य तह स्वास्थ्य बीमा संयोजन समिति गठन गर्न चासो दिएका छैन। स्वास्थ्य बीमाको कार्यक्रमलाई कार्यान्वयन र सहजीकरण गर्नका लागि प्रत्येक पालिकामा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति रहने व्यवस्था छ। स्वास्थ्य बीमा ऐन 2074 स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन संसारको व्यवस्था गरेको छ। यस अनुसार पालपर्दिया ठाकुर बाबा र पाँचखोरी नगरपालिका तथा निर्मल गाउँपालिकाले स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन गरेका स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयका प्रमुख टिकेन्द्र बहादुर विष्ट जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो पालिकाको प्रमुख अध्यक्ष संयोजक रहने गरी 7 सदस्यीय स्वास्थ्य बीमा संयोजन समिति गठन गर्नुपर्ने हुन्छ। अहिलेसम्म 4 स्थानीय तहमा बीमा संयोजन समिति गठन भएको छ भने 4 स्थानीय तहमा बाँकी रहेको छ। भारतीयमा सशस्त्र दण्डकाल अघि 7 छुट्टी भन्सार कार्यालय रहेको थियो भने हाल एमाओली अनुसार एउटा मात्र कायम हुने भएको छ। नेपाल सरकारले 2021 गते राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार बाँकेमा छुट्टी भन्सारको रूपमा रिमात्म पात्र उल्लेख गरेको छ। नेपाल भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले पहिले 7 छुट्टी भन्सार कार्यालयहरूकोमा अब एउटा मात्रै कायम भएको बताउनुभयो। उहाँले भन्सार विभागबाट आवश्यक निर्णय प्राप्त भएपछि नरेनापुरमा भन्सार कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। कार्यालय प्रमुख पौडेलका अनुसार भन्सार विभागको केन्द्रीय टोली पनि आएको छ। यस विषयमा थप जानकारी र आवश्यक निर्देशन प्राप्त हुने बताइएको छ। भन्सार कार्यालयका अनुसार नेपाल जसमाहेश्वरी सुनिया दुखौडा नरेनापुर भगवानपुर हरिचा पनखोटाना साईकाउ र उधरपुर गरी 7 छुट्टी भन्सार कार्यालय रहेका थिए। सशस्त्र द्वन्द्वका बेला असुरक्षा भएपछि ती छुट्टी भन्सार कार्यालय हटाइएको हो। ती मध्ये केही भन्सार कार्यालयका भवन चिन्ह भइसकेका छन्। आज हामी तपाईँको प्रश्न र सरकारवाला पक्षको जवाब लिएर आएका छौ। आज हामी पाँचखोरी नगरपालिका छका फर चौधरीको प्रश्न लिएर आएका छौ। उहाँ फेसबुकमा लेख्नु भएको छ, सर्वोदय आधारभूत विद्यालय अरू विद्यालय

अन्तरी हो कि शिक्षा पक्षको कमजोरी हो भनेर प्रश्न सोध्नु भएको छ। तपाईँको प्रश्नको जवाबको लागि हामी बाँसुरे नगरपालिका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीलाई सोधेका छौँ।

Thank you.

Thank you.

Thank you.

0: Kalau kita berfikir bahawa sahaja sesuatu yang berlaku pada hari ini, maka sesuatu yang berlaku pada hari esok, mesti ada kalau kita berfikir bahawa sesuatu yang berlaku pada hari ini,
1: यदि तपाईं कुपनी स्थानीय निकायमा गरिने सेवा प्रभाव विकास निर्माणका क्रम शिक्षा स्वास्थ्य खाने पानी सरसफाई विद्युत लगायतका विषयमा कुनै समस्या वा जिज्ञासा छ भने तपाईँ हामीलाई फोन गरेर वा रेडियोको बाबेलको कार्यालयमा आएर तपाईँको जिज्ञासा आफै व्यक्त गराउन सक्नुहुन्छ जसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 0784404 मोबाइल नम्बर 98553 समस्या वा जिज्ञासा चाहिँ प्रब्लम दिसनुहोला तपाईँले राखेको प्रश्न जिज्ञासालाई रेकर्ड गरेर सम्बन्धित निकायसँग जवाब लिएर प्रसारण गर्नेछ जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सौर्य खण्ड कम वर्षा र परिवर्तन हुने प्रक्षेपण भएको छ जे

Yeah,

Thank you.

0: केही रहने छैनन् र अभिभावक एउटा व्यवस्थापन समिति गठन हुनेछ। यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ। संस्थात्मकको रूपमा जिम्मेवारी दिइने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने कक्षादेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने
1: विद्यार्थीहरूलाई
0: साथ साथै गरिब पढ्नमा जोड दिने
1: कक्षा पाँचदेखि सामान्य निवेदन घर पाई नेपाली संस्कृत लेखन सिकाइनुका साथै खेलकुद क्रिकेट फुटबल र सङ्गीत सिकाइने
0: कुनै गुनासो भएमा संस्थापक अश्विन पौडेल क्षेत्रको फोन नम्बर 97484 29412 मा सम्पर्क गर्न सकिनेछ।

0: परिचयमा पाएका ऋणीहरूलाई समयमा किस्ता तिर्दा कतिर छ उनीहरूका लघु वित्त संस्थाहरूको नत्र मन जित्सेकोबाट जतिकै ऋण पाले छ
1: कर्जा भुक्तानी गर्न ऋणी कानुनी हो नैतिक दायित्व हो।

Thank you.

Yeah.

Thank you.

मलाई एकपटक सेवा गर्दै गाउँका अस्य दिनुहुँदा धन्यवाद।

Thank you.

अवस्थाहरू समुदायमा रहेर मेलमिलाप ज्ञान प्राकृतिक विपदको जोखिम न्यूनीकरणका विषयमा प्राप्त देखे। आज कार्यक्रममा थारू समाज सञ्चालन गर्न थारू प्रथाजन्य संस्था विषयमा बात गरिएका थिए। पश्चिम नेपालमा थारू समुदाय प्रथाजन्य संस्था माध्यमले सञ्चालित हरेक वर्ष मार्गमा प्रत्येक थारू गाउँमा ग्राम सभा बैठक ठाउँ विशेष अनुसार माखी दिवाली पखेरी खोज्ने गोज्नी पुरा खेल हो राणा थारू समुदायमा असारी कचेरी कैदै जनसभा कामकाजी अथवा छन्न आदि दिदी बनेन हो एक वर्ष लाग गाउँ लगु बनेन काम

0: उपलब्धि छ।
1: सर्पदंश गर्ने क्षेत्र ग्रामीण व गरीब जन समुदायमा विद्यमान व्यवस्था गर्दैन, एक स्वास्थ्य संकट हो। किसान बन्नुको काम गर्न भने गोठालाहरूमा चलन गलत सर्पदंश गलत पेसागत जोखिम थियो। त्यो जसै सर्पदंश बिस निर्लक साधन बसे हुन पर्था। सर्पदंशदेखि मृत्यु हुने डरक कारण बिस मिनट जसी लक्ष्य वा भ्रम पैदा गरेका सर्पद

चाहत विषयमा विज्ञता थिए सुनि नाटेपछि मैले सप्रदर्शी उमेरमा काका तर पठा का

Thank you.

0: पुस्तक हामीले तत्काल तर्फमा प्राथमिक उपचारका विषय विशेष गरेर सर्वजन सत्यमा हस्तान्तरण गर्न मुख होइन चिज खुवाइने विषयमा सबैजना प्रश्न पारेर सर्वजन सम्बन्धी विज्ञ डाक्टर केशव प्रसाद आचार्य प्रति आभारी राखे।
1: नेकपा

0: स्वास्थ्यबाट कर्जा लिइसकेपछि तोकिएको स्वास्थ्य बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा लगाउने फोन नम्बर 18 10

0: 70s.
1: Ah,

0: Δεν είναι
1: प्रस्तुत संदेश

0: छ। अब आउने महिना फसलहरूले पालन गर्ने कार्यकृषिमा धेरै गर्मीले गर्दा जुट उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पोहोर साल प्रासमा जस्तै उच्च तापक्रमको कारण जुट उत्पादन घटी आमदानी र दूरले घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान च्याटको सहकारीमा सरीको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भई बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज जुटाई दाबी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ।
0: विपत्ति बाजा बजाएर आउँदैन।
1: बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सरीको इन्सुरेन्ससँग। आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तनपान शुरू गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ, स्वास्थ्य बचाऊ। आज तिन किस्तामा ज्ञानिका हुँदा
2: म त निगरलाउँ अखि त किस्ता तिर्नुसे त सडकबाट पर्ना हो। 3 लाख ऋण लिएर हुँ, 3 लाख से ढेर तिर्सेको अब मन तिर पर्ना पनि भएको छ।
0: 3 लाख रुपियाँ ऋण लिएर रहेछ, 3 लाख रुपियाँ फिर्ता गरिसक्नु भएको
1: तपाईँको

दूत बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य स्तरद्वार सुरु गरौ। छ महिनासम्म आमाको दूधमा पेट्नु स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ स्वास्थ्य बचाउ।

जय गुरु बाबा।

0: this one.
1: संचालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सक्रियकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश

धेरै आउने भएकोले यो शिक्षा हुन्छ।

0: मनाई सक्यो विश्व राम्रो थालिसक्यो कि किस्मत चिर्मेती मनाइसक्यो भनिरहेको छ। यो महिना मेरो पनि किस्मत तिरिदिनु छैन हजुर, अर्को महिनामा दुवैजनाको किस्मत तिर्छ।
1: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइरहेको छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
2: Thank you.

Thank you.

पार्टी भाजपाको सभापति डाक्टर लामी छाने पार्टी सांसदको कल गुट बन्दीमा निराधार निर्देशनहरूबाट आज पार्टीको सांसद घरमा नागर द्वारी पूर्ण आयोजना केन्द्र दुई दिने प्रशिक्षण कार्यक्रम समापन सभामा सम्बोधन गर्दै सभापति लामी छाने हुसेन निर्देशन दिनुभयो। उहाँ रविको मनैको बालिटको मनैको कति हल्ला कर्ना गर्न कति पार्टीभित्रको सिन कौनो गुटबन्दी निकाल निर्देशनहरूबाट उहाँ 70 वर्ष आखा राजनीतिक रूपमा मिरपुरमा मनै निर्मित कारण नेपाल 70 वर्ष पर्छ प्रधानमन्त्री शाह हो आफ्नो बीच कौन फे व्यक्तिगत मुद्दाको लागि एउटा निकुलक थिए उहाँ कारणहरूबाट उनी कम्युनिस्ट पार्टी एकपल्ट संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल कम्युनिस्ट आन्दोलनमा नेपालमाथि सखा पर्न देशी विदेशी प्रतिक्रियावादी हुन्छ बनाए डिजाइन अन्तर्गत राखी पर्लक मतलबबाट 26 औं निर्मल लामा स्मृति दिवसको अवसरमा अवसर पार्टी काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँ उपाय संयोजक दाहाल स्वीकार गरेर आज भर्ना आज नेपालको कम्युनिष्ट आन्दोलनमा सैनिकहरूले श्रमजीवी जनता प्रति बडा खालबाट नेपालको कम्युनिष्ट पार्टीबाट आफ्नो भित्र पहिला समीक्षा गरेर सत्याय सत्य कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर

Thank you.

0: के तपाईँलाई थाहा छ अब आउने महिला शिशुहरूले पालन गर्ने गाई भैँसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी आमदानी अवरोधले घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सङ्गठन गर्दै प्लान्टको सहकार्यमा शरीरको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित भई बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज जुटाई गाडी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ।
0: विपत्ति बाँच्न बचाएमा हुँदैन,
1: बिमा छैन भने जोखिम छ।

0: सुख चलन साझा स्थिति सम्बन्धी सूचना
1: स्वास्थ्य
0: अस्पतालको समीप आयोजना

त्यसैले आफ्नो अधिकारसँगै दायित्वलाई पनि लिन बिर्सनु।

पूर्ण स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै निश्चित गरिए तापनि निबन्ध पत्रकारले समय स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अनुरोधबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अङ्गले कसरी अन्य तीन अङ्गलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि

0: उपस्थितिमा सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्क फुकाउ अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 5 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको चयनसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
1: एउटै कसलमा 5 पटक भन्दा बढी कारवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो।

0: छन्। सड़क विभागका अनुसार श्री विचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका सोह्र दलदले क्षेत्रमा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। तारकोको काफ्रे पर्वतोक सड़क खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यान राख्दै गए रातिदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कार्की लोकपथ ललितपुर पृथ्वी राजमार्ग तनहुँ लमजुङ म्याची भोजपुर र शंकर सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ। साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमी सञ्जीव अधिकारीले बताउनुभयो।
1: अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यम सम्मको वर्षा पनि भइरहेको छ। मेघ गर्जन चट्याङ पनि भएको वर्षाका केही ठाउँहरूमा र लुम्बिनी र

ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता अपोजिट 8 गतेदेखि 15 गतेसम्म त्रिपुर रेफरमा रहेको राष्ट्रिय खेलकुद परिषद राप्लोपको कवर हलमा हुनेछ। काउवा महिला भलिबल च्याम्पियनसिपमा आयोजित नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव, इरान, किर्गिस्तान र कजाकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।

0: फ्याक्ट्री फार्म हाउसमा काम गर्न पाएपछि कामका युवा युवतीपछि
1: काम खोलिसकेपछि म बाहिरमा आएर यही काम गर्छु। मेरो छ सात वर्ष यही हो, छ सात वर्षमा यही भेटा छु। अहिले 40 जना केटीहरू म मान्छे लगाइरहेको
0: चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरुषका लागि रोजगार प्रदान सँगै समाज श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।

0: जन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानको अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर

0: साथी हो अहिले पनि दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आइपुगेको चाहिँ दृश्य फार्मले स्थानीयलाई काम दिँदा कर्मकार चलाउन समेत सजिलो भएको छ। स्थानीय मुना चौधरी र देवास चौधरी
1: हामी धेरै कमाइमा छ। अब पैसा चालु गर्न हामीले कमाउनु परेको छैन, गाउँ गाउँमा कमाइरहेको छौँ, केटाजी कमाउन सजिलो भयो, हामीलाई धेरै खुसी भएको छ यसको काम गरेर।

खुसी हुनुहुन्छ, म पनि खुसी छु होइन, हरियालीमा खुसी छ म होइन, रमाइलो छ।

0: विन्टर समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ त्यति विकास बढी हुन्छ, उसले अन्डा पार्छ र अन्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो त्यो साइकल चाहिँ चाँडो चाँडो पनि हुन्छ। त्यही भएर चाहिँ अहिलेको यो रेनी समर सिजनमा चाहिँ त्यसको मस्किटो बन्टिज लाइक डेङ्गीहरू चाहिँ बढ्दै जान्छ। नियन्त्रण
1: गर्न चाहिँ खासै गर्नुपर्छ, अहिले सरकारले लार्वा नष्ट गर्न अभियान चलाइरहेको छ, त्यति धेरै प्रभाव पनि देखिएको छैन।
0: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो। लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामी थाहा पाउनु भयो। लामखुट्टेको एउटा फिमेल मस्किटोले त्यो अन्डा पारेपछि त्यो अन्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भयो, लामखुट्टेहरू निस्कियो। एउटा डरको कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ, जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ। त्यो फिमेल मस्किटोले अन्डा पारेपछि उसको अन्डामा पनि भाइरस लान्छ र अन्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ। भन्नुपर्छ उनीहरूले नयाँ मान्छेले पक्रै पर्दैन, उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले पक्रिबिटी मस्किटो फैलिन्छ। र अब डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अन्डा यो सिजनमा ह्याच भएन भने पनि नौ महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र नौ महिनासम्म उसको स्वतन्त्र रूपमा डोरमेन्टमा बसिरहनु सक्छ। भन्नुपर्दा यो सिजनमा चाहिँ जतिवटा अन्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मर जानुपर्ने छैन, अर्को सिजन सुक्नु भनेको चाहिँ अन्डा पर्ने किन पानी पर्ने बित्तिकै त्यो अन्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ। त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्रै अरू केही सिजनहरूलाई पनि गर्नु पर्यो। मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिकाहरूको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु, भन्नुपर्छ पानी जानु नदिनु, जमिन पानीलाई फालिहाल्नु, त्यसमा चाहिँ लार्वा साइजहरू अथवा भन्नुपर्छ त्यसको अन्डा अथवा लार्वा माथि खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजेर माछा आउँदैन भन्छ है, अथवा चाहिँ पानी जानु नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो। र साइड साइड त्यसले पनि पुगेन भने चाहिँ एकदम मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ, त्यो चाहिँ सेकेन्ड फेज भयो। त्यो चाहिँ एउटा टपिक लिएर हामी गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुन्थ्यौँ है, किनभने मेरो मस्किटोहरू त्यतातिर बस्छ, त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यो चाहिँ अर्कोसम्म इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ, उसले अरूलाई पनि सार्छ नि त होइन। भनेपछि बिरामीलाई चाहिँ चाँडोभन्दा चाँडो डायलिसिस गरेर उसलाई पनि आइसोलेट गर्न सक्नु पर्यो, त्यो लामखुट्टेसँगको पछाडिबाट बचाउनु पर्यो, उसलाई चाँडै सुधार गर्नु पर्यो। भनेपछि त्यो डायलिसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोल सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने हाम्रो डेङ्गी किट गाउँमा पुगेको छैन, कसै मान्छेहरूलाई ज्वरो आए पनि घर ठिक गर्नु जानु भएको छैन, तर उहाँ डेङ्गी इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन, र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेहरूलाई फैलिरहेको छ। भने त्यसमा पनि हामीले त्यो डायलिसिसमा पनि हामी फोकस गर्नुपर्छ। त्यसै कारणले यसको चाहिँ विभिन्न त्यसको पर्सपेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्रै फोकस गरेर पुग्दैन, त्यो चाहिँ इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
1: प्रायः डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब तिन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साढे एघारमा हुन्छ जस्तो अस्पताल पनि जानु पर्दैन, घरमा बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
0: अब सबैलाई इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ नयाँ, तर डेङ्गी ठिक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने क्यान्सरको चाहिँ आफ्नो सिग्नेचर वर्क गर्न सक्नुहुन्छ, क्यान्सरको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमा तपाईँ अस्पताल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भने यदि तपाईँले कम्पिटिसन भन्नुभएको छ र तपाईँ पनि डेङ्गी सन्दर्भित हुनुहुन्छ भने क्यान्सरको ट्रिटमेन्ट गर्नु पाइयो भने त क्यान्सरको पानी गर्नु पाइयो भने त्यसले चाहिँ त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ। एउटा सिधै इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी सङ्क्रमित हुनुहुन्छ भने तपाईँको आफ्नो एउटा आइसोलेसन गर्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आएर अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सचेत रहनुहुन्छ। भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्नु पर्यो, अर्ली डायलिसिस इम्पोर्टेन्ट हुन्छ, त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायलिसिस अर्ली भएको फाइदा हुन्छ। अब जसरी चाँडो भन्छौँ हामी जसरी लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गी भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामी टेस्टिङ गरेर देख्छौँ है। अब टेस्टिङ किट्समा चाहिँ हामीले टिकाको टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी लिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन लिन्छ र त्यसले सबै पढाउँछ, त्यसमा चाहिँ आइजिएम लिन्छ, त्यसको दुई हप्ता क्रस गरिसकेपछि आइजिजी लिन्छ। भन्नुपर्दा हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिग्नेस आइसकेको हुन्छ र त्यो बेलासम्म हामी चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ, त्यसै कारण चाहिँ जसको चाँडो चेक गरेको राम्रो, र यदि तपाईँलाई ज्वरो आउने टाउको त सबै सिग्नेसहरू हुन्छ तर डेङ्गी डेङ्गी भयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स कन्टिन्युस कन्टिन्युस भनेको मेबी इट्स टाइफस मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हाम्रो टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, त्यसलाई जिबे पनि आउनसक्छ अथवा अरू भारी डिजहरू हुनसक्छ, पछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू बिग्रेको सहायता अनुसार

सबसे ज्यादा यातायात के साथ अपने सवारी चालक के बीच सपोर्ट

WhatsApp.

Sono stati con il passo.

Oh.

0: संस्थाबाट कर्ज लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्ज भुक्तानी गर्नु ऋणीको कानुनी रणनीतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा नलाग्ने फोन नम्बर 18105400 र अनलाइन गुनासो पोर्टलको इमेल गुनासो पठाउन सक्नुहुन्छ।
0: दैनिक नेपाल वित्तीय संस्था लिमिटेड रेडियो सहकारी

अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि रस मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तर

0: कहना 8 बजे लिखी साँझ 6 बजे सम्म विशेषज्ञ फिजिसियन डाक्टर द्वारा एक छाती कलेजो बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँचगढी पुरानो पेट्रोल पम्प
1: साथै
0: पोस्टको

0: Sehr traurig.
1: Thank you.

स्वास्थ्य विज्ञान प्रतिष्ठान।